0: It's 10 a.m. This time check is brought to you by
1: Fakiri Dex Ointment.
2: Tez aaram, muasir hifazat aur qabile aitmad mayar.
1: Har acche store se naam lekar talab kijiye.
3: Ab aap sunenge GAFM network par KTN News.
4: पाकिस्तान ऐं ईरान सरहदी वापार खे हथी ॾियण तोड़े 24 कलाक सरहद खुलियल रखण लाइ सहूलियतूं वधाइण ते इतफ़ाक़ करे वरितो. बहितर लॉजिस्टिक ऐं कस्टम्स तरीक़े में बेहमांगी आणण ते इतफ़ाक़. वज़ीर आज़म सां ईरान जे वापार वारे वज़ीर सरबराही में 6 रुकनी वफ़द जी मुलाक़ात. शहबाज़ शरीफ़ चयो आहे त पाकिस्तान ख़िते में अमुन लाइ पंहिंजियूं मुख़्तसाणियूं कोशिशूं जारी रखंदो. ईरानी सदर सां ताज़ो ई ख़िते में अमुन जे क़याम ऐं पाक ईरान लाॻापन ते सुठी ॻाल्हि بول تھی. پاکستان پینجے بہترین پاڑیسری برادر ملک ایران سا لاگاپن کے قدر جی نظر سا ڈسے تو امید ہے تا پاکستان ایران وچ میں 10 ارب ڈالر جی بطرف واپار جو ہدف حاصل کیو ویندو. ایرانی وزیر سید محمد پاکستان جی سفارتی کوششن جی واکھان کندے چیو تا ایران پاکستان سا اقتصادی ہے واپاری لاگاپن کے ودھیک ہتھی دین جو خواہش مند ہے.